0: وزیراعلی شبھندو ادھیکاری 2026 کے اسمبلی انتخابات میں نندیگرام اور بھوانی پور سے چناؤ جیتے تھے۔ وزیراعلی کے نندیگرام سیٹ چھوڑنے کے بعد یہاں ضمنی انتخاب کرائے جا رہے ہیں۔ اس طرح ریجی نگر میں بھی رکن اسمبلی ہمایوں کبیر کے اس حلقے کو چھوڑنے اور 14 سیٹ برقرار رکھنے کے بعد یہاں ووٹنگ کرائی جا رہی ہے۔ نندیگرام میں 16 امیدوار انتخابی میدان میں ہیں، جن میں بی جے پی کی ہرشی رانی رتھ اور کانگریس امیدوار ملن پردھان شامل ہیں۔ ترنمول کانگریس نے اپنا امیدوار نہیں اتارا ہے اور وہ ملن پردھان کی حمایت کر رہی ہے۔ ریجی نگر میں 14 امیدوار انتخابی میدان میں ہیں، ان میں بی جے پی کے شاخراؤ سرکار، عام جنتا انیون پارٹی کے گلاب نبی آزاد، ممتا آل انڈیا ترنمول کانگریس کے ربیع العالم چودھری اور کانگریس کے محمد عبدالاہل کافی کے نام قابل ذکر ہیں۔ کولکاتہ سے سندیپ انداز گپتا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں کونین حیدر۔
1: بی جے پی نے اتر پردیش سے آئندہ راجیہ سبھا انتخابات کے لیے 8 امیدواروں کے ناموں کا اعلان کیا ہے۔ پارٹی نے دھرم پال سنگھ، رادھا کانت اوجھا، پرکاش پال، ودیا ساگر سونکر، گوپی کرشن پانڈے، پرینکا سنگھ راوت، رام پرتاپ سنگھ چوہان اور شروتی گنگوار کو میدان میں اتارا ہے۔ بی جے پی کی مرکزی انتخابی کمیٹی نے مذکورہ ناموں کی منظوری دی۔ آج کاغذات نامزدگی داخل کرنے کا آخری دن ہے۔ اتر پردیش، اتراکھنڈ اور مغربی بنگال میں راجیہ سبھا سیٹوں کے لیے انتخابات اس مہینے کی 16 تاریخ کو ہوں گے۔ اتر پردیش کی 10 سیٹوں اور اتراکھنڈ کی 1 سیٹ کے لیے انتخابات ہوں گے۔ اس کے علاوہ مغربی بنگال کی 1 سیٹ کے لیے بھی ضمنی چناؤ ہوگا۔ صدر جمہوریہ دروپدی مرمو آج سے ہماچل پردیش کے 3 روزہ دورے پر رہیں گی۔ صدر جمہوریہ آج آل انڈیا انسٹیٹیوٹ آف سائنسز ایمس بلاسپور کے پہلے جلسے تقسیم اسناد میں مہمان خصوصی کے طور پر شرکت کریں گی۔ جلسے تقسیم اسناد کی تقریب کے بعد صدر جمہوریہ کا منالی جانے کا پروگرام ہے۔ پیش ہے ایک رپورٹ۔ صدر جمہوریہ دروپدی مرمو ہماچل پردیش کے 3 روزہ دورے کے پہلے دن ایمس بلاسپور کے پہلے جلسے تقسیم اسناد میں مہمان خصوصی کے طور پر شرکت کریں گی اور گریجویٹ ڈاکٹروں کو ڈگریاں تفویض کریں گی۔ مجوزہ پروگرام کے مطابق صدر جمہوریہ آج صبح تقریباً 10:30 بجے ایمس پہنچیں گی۔ ہماچل پردیش کے گورنر کویندر گپتا، وزیر اعلی سکھیندر سنگھ سکھو اور صحت و خاندانی بہبود کے مرکزی وزیر جگت پرکاش نڈا بھی تقسیم اسناد کی تقریب میں شرکت کریں گے۔ ہماچل پردیش کے دورے کے دوسرے دن 7 اکتوبر کو صدر جمہوریہ مرمو منالی میں واقع مشہور ہیدمبا مندر جائیں گی۔ اس کے علاوہ وہ اٹل ٹنل روہتانگ کا بھی دورہ کریں گی۔ صدر جمہوریہ 8 اکتوبر کی صبح دلی واپس آ جائیں گی۔ شملہ سے ریتیش کپور کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار۔ نائب صدر سی پی رادھا کرشنن آج نئی دلی میں بال بہادر شاستری نیشنل سنسکرت یونیورسٹی کے دوسرے جلسے تقسیم اسناد سے خطاب کریں گے۔ آکاشوانی نیوز سے گفتگو کرتے ہوئے یونیورسٹی کے وائس چانسلر پروفیسر مرلی منوہر پاٹھک نے کہا کہ جلسے تقسیم اسناد میں 1300 سے زیادہ طلبا کی شرکت متوقع ہے۔ انہوں نے کہا کہ نائب صدر بہترین کارکردگی کا مظاہرہ کرنے والے 3 ہونہار طلبا کو شنکر دیال شرما میڈل سے نوازیں گے۔ ان طلبا نے تعلیمی میدان میں سب سے نمایاں کارکردگی کا مظاہرہ کیا ہے۔ وزیر دفاع راجناتھ سنگھ آج اڑیسہ میں ہندوستان ایرونوٹکس لمیٹڈ ایچ اے ایل کے کوراپوٹ ڈویژن کے تیار کردہ 2000ویں ایرو انجن کی حوالگی کے موقع پر منعقدہ تقریب میں شرکت کریں گے۔ وزارت دفاع نے کہا کہ یہ تقریب کوراپوٹ ایچ اے ایل کوراپوٹ کی تقریباً 6 دہائیوں پر محیط خدمات اور بھارت کی فضائی و دفاعی ساز و سامان کی تیاری کی صلاحیتوں اور مسلح افواج کی آپریشنل تیاری میں اس کے رول کو اجاگر کرے گی۔ تقریب میں شکتی انجنوں کی تیاری کے لیے دوسری پروڈکشن لائن کے قیام کو بھی نمایاں کیا جائے گا، جس پر 200 کروڑ روپے سے زیادہ کی سرمایہ کاری کی گئی ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ وزیر دفاع راجناتھ سنگھ آج وشاکھاپٹنم میں واقع ہندوستان شپ یارڈ لمیٹڈ میں بحری بیڑے کی معاونت کرنے والے جہاز ایف ایس ایس 1 کو پانی میں اتاریں گے اور بحری بیڑے کی معاونت کرنے والے جہاز ایف ایس ایس 5 کی تیاری کے 5 باضابطہ آغاز کی تقریب میں شرکت کریں گے۔ وہ جدید تر بنائے گئے سلپ وے 4 اور 300 ٹن وزنی گولیات کرین کا بھی افتتاح کریں گے۔ वज़ीर-ए-आज़म नरेंद्र मोदी और स्विट्जरलैंड के सदर गाई पारमेलिन ने कल नई दिल्ली में दो तरफा बातचीत की, जिसके बाद दोनों के दरमियान पांच समझौतों पर दस्तखत किए गए। इनमें माइग्रेशन और मोबिलिटी से मुतालिक साझेदारी, निशान जद किए गए इलाकों में मोबिलिटी सिस्टम और बुनियादी ढांचे और इख्तरा, टेक्नोलॉजी की मुंतकली और सनअतकारी के सिलसिले में ताउन के लिए अमल दरामद के इंतजाम व दीगर माहदे शामिल हैं। एक मुश्तरका प्रेस मीटिंग में वजीर आजम नरेंद्र मोदी ने कहा कि दोनों मुल्कों ने दिफाई ताउन और न्यूक्लियाई तवानाई से मुतालिक इश्तराक को मजीद गहरा करने के इम्कान की निशानदेही की है।
2: आज हमने मिलिट्री एक्सचेंज और डिफेंस प्रोडक्शन में सहयोग की नई संभावनाओं की पहचान की। न्यूक्लियर एनर्जी में सहयोग को और प्रगाढ़ करने पर भी सहमति बनी। वाराणसी का रोपवे, नोएडा का जेवर एयरपोर्ट और पहाड़ी क्षेत्रों में रेलवे तथा टनलिंग प्रोजेक्ट हमारे इंफ्रास्ट्रक्चर सहयोग के उज्जवल उदाहरण है। इस सहयोग को सुदृढ़ करने के लिए आज हमने ट्रांसपोर्ट, मोबिलिटी और इंफ्रास्ट्रक्चर पर एग्रीमेंट किया है।
1: सदर जमहूरिया द्रौपदी मुर्मू ने स्विट्जरलैंड के सदर के एजाज में ईशाइये का एहतमाम किया। सदर पारमेलिन का इस्तकबाल करते हुए सदर मुर्मू ने कहा कि तारीखी भारत यूरोपीय आजाद तिजारती एसोसिएशन तिजारत और शराकतदारी से मुतालिक मुआहदे पर अमल दरामद के बाद दो तरफा तिजारत और सरमायाकारी में मजीद उसत पैदा करने के इम्कान मौजूद हैं। उन्होंने यह भी कहा कि स्विट्जरलैंड की कंपनियां माहौलियत के साजगार टेक्नोलॉजी और मसनूई जहानत जैसे उभरते हुए शोबों में मौके का जायजा भी ले सकती हैं। इस ईशाइये में नायब सदर जमहूरिया सीपी राधाकृष्णन ने भी शिरकत की। वज़ीर आज़म नरेंद्र मोदी की अवामी खिदमत के 25 बरस मुकम्मल हो रहे हैं, जो जनसेवा से देश सेवा के मंत्र पर मबनी है और इस अंतक अजम का सिलसिला जारी है। सेवा और सुशासन के इस नजरिए के तहत हुकूमत 2047 तक विकसित भारत के मकसद को हासिल करने की खातिर अंतक काम कर रही है। खुसूसी सीरीज के तहत आज हम इस बात का तस्करा कर रहे हैं कि केरला में विजिमजम समुद्री बंदरगाह में तरक्याती कामों के जरिए किस तरह इस नजरिए को अमली शक्ल दी गई है।
0: विजिमजम बैन अल-अक़वामी समुद्री बंदरगाह एक अहम बहरी मरकज के तौर पर उभर रही है, जो 2047 तक विकसित भारत के मुल्क के नजरिए को तकवीत दे रही है। यह बंदरगाह बैन अल-अक़वामी ईस्ट वेस्ट बहरी तिजारती रास्ते के करीब एक इंतहाई अहम मकाम पर वाकई है, जहां कुदरती तौर पर तकरीबन 20 मीटर गहरा पानी मौजूद है, जिसकी वजह से यह दुनिया के सबसे बड़े कंटेनर जहाजों को भी संभालने की सलाहियत रखती है। बंदरगाह में तिजारती सरगर्मियां दिसंबर 2024 में शुरू हुई, जबकि मई 2025 में वजीर आजम नरेंद्र मोदी ने इसका इफ्तिताह किया। विजिमजम ने अपने पहले ही साल में 10 लाख TEUs का हिस्सा अबूर कर लिया, जबकि सिर्फ 18 माह में 20 लाख TEUs तक पहुंच गई। यह कामयाबी आलमी सतह पर एक अहम ट्रांसशिपमेंट मरकज के तौर पर इसकी तेजी से उभरती हुई हैसियत को जाहिर करती है। अगस्त 2026 में मुकम्मल तौर पर फाल एक्जिम ऑपरेशंस शुरू होने के बाद यह बंदरगाह अब भारतीय बरामदकारों और दरामदकारों को बराह रास्त समुद्री रास्ता फराहम कर रही है।
2: न्यू एज डेवलपमेंट का सिंबल ये विजिमजम डीप वाटर सी पोर्ट है। इस सी पोर्ट को 8,800 करोड़ रुपीज की लागत से तैयार किया गया है। अभी इस ट्रांसशिपमेंट से हब की जो क्षमता है वो भी आने वाले समय में बढ़कर के 3 गुनी हो जाएगी। यहाँ दुनिया के बड़े मालवाहक जहाज आसानी से आ सकेंगे। जो पैसा बाहर जाता था वो केरला और विजिमजम के लोगों के लिए नई इकोनॉमिक अपॉर्चुनिटीज लेकर आएगा।
0: विजिमजम बंदरगाह तिजारत, रोजगार और इकतसादी तरक्की के एक अहम मोहर्रिक के तौर पर उभर रही है और 2047 तक विकसित भारत के सफर में मुल्क के लिए अपना रोल अदा कर रही है। तिरुवनंतपुरम से स्मृति एम पुलुरुती की रिपोर्ट के साथ खबरनामे के लिए कौनैन हैदर।
1: भारत ने अफगानिस्तान के इकतदार आला इत्तेहाद और इलाकाई सालमियत के तई अपनी हिमायत का इजहार किया है। भारत ने रूस के जेर एहतमाम मॉस्को में मुनक़दा अफगानिस्तान से मुतालिक 8वीं मॉस्को फॉर्मेट मुशावरतों के मौके पर अफगानिस्तान के आवाम की फलाह बहबूद के तई अपने अज़्म का इरादा किया। इस मौके पर भारतीय वक्त की क्यादत रूस में भारत के सफीर विनय कुमार और ज्वाइंट सेक्रेटरी पीएआई डॉ एम सुरेश कुमार ने की। इस मीटिंग में रूस, भारत, ईरान, पाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, ताजिकिस्तान और उज़्बेकिस्तान के नुमाइंदों ने शिरकत की। روس کی وزارت خارجہ کے مطابق شرکا نے مساوی اور باہمی طور پر مفادات کی بنیاد پر کابل کے ساتھ تعاون اور عالمی معیشت میں افغانستان کی شمولیت کی حمایت

0: दोस्तों, किस्से कहानियां सुनने का एक अलग ही लुत्फ है, और अगर माजी के औरात पलटें तो दादी और नानी की कहानियों का क्या कहना। बहुत ही खूबसूरत यादें जुड़ी हैं इन किस्सों और कहानियों से। लेकिन अब तो जनाब उस दौर से बहुत आगे आ गए हम और आप। कहानियां अफसाने हम आज भी सुनते हैं, पसंद करते हैं, मगर अब थोड़ी सी संजीदगी आ गई है। अगर उनके मौजूद की बात की जाए तो हम संजीदगी की जो बात करें उस हवाले से कर रहे हैं। बहरकैफ अफसाना तो हम आज भी आपको सुनवाएंगे। इसके अलावा आज के प्रोग्राम में आपके लिए एक सरप्राइज है, और आपके लिए लेकर आए हैं एक नायाब तोहफा। तो चलिए ताखीर न करते हुए फिलहाल आपको सुनवाते हैं नूरैन अली हक का अफसाना हसरतों के चराग। तो आइए सुनते हैं ये अफसाना।
1: वो टॉप फ्लोर से भागता हुआ तीसरी मंजिल पर अपने कमरे में पहुंचा, एक उचटती सी निगाह डाली। कमरा इंसानों से खाली था, सब तारों भरे आसमान के नीचे थे। उसका हाथ सबसे पहले कद आदम शीशे तक पहुंचा और शीशा जमीन पर गिर पड़ा। उसने तैश में जोरदार मुक्का किताबों की अलमारी पर लगे शीशे पर दे मारा। तेजी के साथ शीशे के गिलास और पानी का जग भी अपने वजूद की किरचियां बिखेर चुके थे। कंप्यूटर माउस को उसने दीवार पर दे मारा, दोनों हाथों से मॉनिटर को उठाया और जमीन पर पटक दिया। उसके पार्ट पुर्जे अलग हो गए और शीशों की किरचियों पर पैर पटकता रहा। कमरा मैदान जंग बन चुका था, सामान तजीन की रौनक खो चुके थे। बिस्तर को भी नोच खसोट कर उसने इधर उधर उछाल दिया। कुर्सियां उल्टी पड़ी थीं, मेजें पैर से माजूर हो चुकी थीं। जब उसके पैर जख्मी हो गए और टीसें उठनी शुरू हुई तो वो जमीन पर बेसुध गिर पड़ा। पैरों से खून दिस रहा था, चेहरा आंसुओं से शराबोर था, दिमाग की हवाइयां उड़ रही थीं, पसीना बह रहा था, उसके जिस्म की रगें ऐंठने लगी थीं, उंगलियां बेजान लग रही थीं। दरअसल उस दिन भी बिजली गायब थी। जून का महीना, शिद्दत की गर्मी, और वो अंधेरे में अपने बिस्तर पर पड़ा था। उसके अलावा सारे लोग टॉप फ्लोर पर खुशगप्पियों में महफ थे। मेट के बताने पर भैया भाभी उसके पास आए और उसे भी ऊपर ले गए। वो जाना नहीं चाहता था, न जाने क्यों। उन दिनों तारों भरे आसमान से उसे नफरत होने लगी थी। तारों को देखकर उसके जहन पर नफरतों की आंधी चलने लगती थी। वो सर झुकाए सबके सामने बैठा था। आसमान रोशन था, पूरे चांद की रात थी। चांद की सदारत में सितारे अपनी अपनी कहानियां सुना रहे थे। चांद झूमता हुआ सितारों को दांत से नवाज रहा था। पूरा माहौल खुशगवार था। भाभी अपने मैके में गुजारी हुई चांदनी रातों की यादें दोहरा रही थीं कि वो चित लेट कर घंटों तारों को देखा करती और अपनी नानी से कहानियां सुना करती थीं। भैया बता रहे थे कि दादी हम भाइयों बहनों को बचपन में गर्मी की रातों में इसी छत पर चांद तारों की ढेर सारी कहानियां सुनाया करती थीं। बच्चे उनकी बातों में महव थे। उनमें से एक आध रो रहे थे और बकिया गौर से बड़ों की बातें सुन रहे थे। वक्फे वक्फे से तमाम लोग आसमान की तरफ देख रहे थे, मगर उसने आसमान को एक बार भी नहीं देखा। वो गहरी सोच में डूबा हुआ था, उसके अंदर कुछ चल रहा था। कभी कभी वो अपनी उदास पलकें उठाकर महफिल में मौजूद लोगों को देख लेता, फिर बेहिसो हरकत हो जाता, गोया वो न किसी को देख रहा है, न सुन रहा है, न महसूस कर रहा है। जब वो डीएवी पब्लिक स्कूल का प्राइमरी दर्जे का तालिबे इल्म था तो दादी से खूब कहानियां सुना करता था। पहले तो कहानी सुनने और सुनाने की आदत दादी ने ही डाली थी। अम्मा और अब्बा अक्सर कुछ दूर पर आपस में बातें करते रहते और वो अपने बड़े छोटे भाइयों और बहनों के साथ दादी से चांद सितारों की कहानियां सुना करता। दादी अम्मा उसके सर पर हाथ फेरते हुए कहानियां सुनाया करती। वो अक्सर कहानियां सुनते सुनते सो जाता और जब उठता तो याद करता कि दादी ने कहानी कहाँ खत्म की है और आज रात कहानी कहाँ से सुननी है। कभी कभी तो कहानी सुनते सुनते उसकी आंख लग जाती तो दादी माहिर एडिटर की तरह कहानी के सीन काट देती। वो उठकर बैठ जाता, दादी उसे बड़े प्यार से अपने सीने से लगाती और कहती अच्छा लेट जाओ सुनाती हूँ, और कहानी दोबारा शुरू हो जाती। दुनिया बहुत बड़ी है, चंदा मामा बहुत दूर दूर जाते हैं, तुम्हारी तरह उनके ना जाने कितने चाहने वाले हैं। वो किसी से नाइंसाफी नहीं करते, इसीलिए वो हमेशा चलते रहते हैं। वो अपना सर दादी की गोद से उठाकर कहता ये सितारे नहीं चलते, किसी से बात नहीं करते, नहीं ये नहीं चलते। वो अपनी निगाहें उठाकर सितारों को गौर से देखता, लाल पीले हरे नीले और ना जाने कितने रंगों के सितारे उसे नजर आते। اس کی حسرتوں کی چراغ روشن ہو جاتے۔ انہیں دیکھتے ہوئے وہ افسردگی کے ساتھ سوچتا، ان ڈھیر سارے ستاروں میں کوئی میرا نہیں ہے۔ پھر وہ اس بات پر غور کرتا کہ ان ستاروں میں کسے اپنے لیے منتخب کرے، اور کسی ایک ستارے کو اپنے لیے منتخب کر لیتا تو اسے اپنانے کے طریقے سوچنے لگتا۔ دوسری رات بھی وہ پہلی رات والے ستارے کو بڑی مہویت سے تلاش کرتا، مگر وہ ستارہ کہیں کھو جاتا۔ پھر یا تو تمام ستارے اسے اپنے لگنے لگتے یا کوئی ایک اسے اپنا نہیں لگتا۔ کہانی سناتے سناتے دادی تھک ہار کر اپنی قبر سے جا لگی، اور وہ بھی کہانی سننے کی عمر سے آگے نکل گیا۔ البتہ ایک ستارے کی تلاش اسے باقی تھی۔ چھت پر لیٹا گھنٹوں وہ ستاروں کو دیکھتا اور ان سے باتیں کرتا۔ ایک رات چھت پر اس کے سوا کوئی نہیں تھا، وہ دیر تک لیٹا ستاروں کو ایک تک دیکھ رہا تھا۔ پھر جانے کیا ہوا، وہ کھڑا ہوا اور ٹہلنے لگا۔ دیر تک ٹہلتے ٹہلتے پھر اپنے بستر پر دراز ہو گیا۔ لیلائے شب اپنی زلفیں دراز کر رہی تھی، اس کے بدن کا شعلہ بھڑک رہا تھا، خواہشیں سر نکال رہی تھیں۔ اسی عالم بے قراری میں ستاروں کی انجمن سے ایک ستارہ اس کی طرف آتا ہوا نظر آیا۔ ہولے ہولے وہ اس کے قریب پہنچ رہا تھا۔ اس کے وجود میں پھلجھلیاں چھوٹ رہی تھیں، اس کی باچھیں کھل اٹھی تھیں۔ اس نے اپنی آنکھیں موند لیں۔ جو ہی ستارے کی قربت اسے محسوس ہوئی، اس نے اپنی آنکھیں کھول دیں اور خوشی سے جھوم اٹھا۔ ستارے کی قربت، اس کی رنگ برنگی روشنی اور چمکدار لباس میں وہ کھو گیا۔ دنیا جہان کی باتیں کرتا رہا، اسے گرویدگی کا احساس ہو چلا تھا۔ وہ سونا چاہتا تھا کہ صبح اٹھ کر اپنے کاموں میں لگے، مگر وہ ایسا نہیں کر سکا۔ وہ اسے تکتا رہا، بغور نہارتا رہا۔ اس سے باتیں کرتے کرتے وہ آسمان کی سیر بھی کرتا رہا، اور خود پر نازا بھی تھا کہ عرصے سے جس کی خواہش کو وہ اپنے وجود میں پال رہا تھا، وہ لمحہ آ ہی گیا ہے۔ سراہی نما گردن، مخروتی انگلیاں، ہرن کی سی آنکھیں، کتابی چہرہ، کمان نما بھویں، وہ اب تک ناولوں اور افسانوں میں پڑھتا رہا تھا، گو کہ اس طرح کی لفاظیاں اسے کبھی اچھی نہیں لگی تھیں۔ ان خصوصیات پر غور کرنے کی اس کے پاس فرصت بھی نہیں تھی۔ اسے خود میں تبدیلی کا احساس ہو رہا تھا، اس کے وجود میں تازہ ہوا کی کوئی کھڑکی کھل گئی تھی۔ ستارے کا لباس بشر میں ملبوس ہونا اسے اچھا لگا۔ وہ متحیر نگاہوں سے اسے دیکھتے ہوئے اس کے بالکل قریب پہنچ گیا۔ اس وقت نہ چاہتے ہوئے بھی اس کی قربت اسے اچھی لگ رہی تھی۔ اس کا ہاتھ خود بخود ستارے کے ہاتھوں سے ہوتا ہوا اوپر تک پہنچ گیا۔ ستارہ مانی خیز انداز میں مسکرایا۔ اسے لگا اس کا یہ عمل مناسب نہیں ہے، لیکن مجبور تھا۔ اس کی رگیں تنی ہوئی تھیں، پورے جسم میں سرسراہٹ تھی، اس کے کان کی لویں سرخ ہو رہی تھیں۔ تم انسانی شکل میں؟ ہاں، کیوں نہیں، میرے لیے سب کچھ ممکن ہے۔ وہ اور بھی بہت کچھ اس سے دریافت کرنا چاہتا تھا، لیکن اس کے سوا کچھ نہ پوچھ سکا۔ اس کی سانسیں تیز ہوتی جا رہی تھیں۔ تحیر کے عالم میں اس کی نگاہیں ستارے کے چہرے پر مرکوز تھیں۔ اس کے ہاتھ ستارہ کے جسم کے لمس کو محسوس کر رہے تھے۔ لمس کا احساس اس کے رگ و پے میں سرایت کر رہا تھا۔ تھوڑی ہی دیر میں سرور چھانے لگا تھا۔ اس کی آنکھوں کے پپوٹے بھی آپس میں مل رہے تھے۔ ستارے کے حسن و جمال آنکھوں کی پتلیوں میں محفوظ ہو رہے تھے۔ ستارہ کی آواز پر اس نے آنکھیں کھولیں۔ کیا ہوا، نیند آ رہی ہے؟ نہیں، آج کی رات اور نیند، خمار آلود لہجے میں اس نے جواب دیا، اور دونوں ہاتھوں کے حالے میں ستارے کو لے لیا اور دیر تک ستارے کو اپنے سینے سے چمٹائے رکھا۔ ستارہ اس کے سینے کے اندر جاتا ہوا محسوس ہوا۔ اسے لگا بس یہی اس کی اصل زندگی ہے جس کو اس نے پا لیا ہے۔ اس کا دل بڑائیوں اچھل رہا تھا۔ وہ آسمانی گھوڑے پر سوار ستارے کو اپنے پیچھے بٹھا کر آسمانی سیر پر نکل گیا۔ زمین پر موجود ساری چیزیں بالکل چھوٹی اور بے وقت لگنے لگیں۔ جو جو وہ اوپر کی جانب بڑھتا رہا، زمین سے اس کا رشتہ کٹتا چلا گیا۔ اس نے دیر تک ستارے سے باتیں کی۔ اس کی زندگی، اس کے خاندان، اس کے رشتہ داروں اور اس کی پسند کی چیزوں کے بارے میں معلوم کیا، اور پھر رات کے تیسرے پہر جسمانی طور پر تھکا ماندہ اور ذہنی طور پر شاداں و فرحاں واپس آ کر وہ اپنے بستر پر دراز ہو گیا۔

0: और आज शाम लखनऊ में पहले T20 मैच में भारत का मुकाबला वेस्टइंडीज से होगा। अब खबरें तफसील से। वज़ीरे दिफा राजनाथ सिंह ने कहा है कि भारत को एक मजबूत और मरबूत समंदरी इको निजाम की जरूरत है ताकि वो अपनी समंदर की ताकत में इजाफा कर सके और मुल्क की दिफाई सलाहियतों को मजबूत बना सके। वज़ीरे दिफा ने आज बेड़े के पहले इमदादी जहाज फ्लीट सपोर्ट शिप 1 को कामकाज में शामिल किया है। उन्होंने फ्लीट सपोर्ट शिप 5 की बुनियाद रखी और स्लिप वे 4 नीज 300 टन की एक गोलाइथ क्रेन की भी जदीदकारी के काम का इफ्तिताह किया। ये तकरीब विशाखापट्टनम में हिंदुस्तान शिप यार्ड्स लिमिटेड में मुनाकिद की गई। जनाब सिंह ने इस्तिमा से खिताब करते हुए कहा कि फ्लीट सपोर्ट शिप 1 को कामकाज में शामिल किया जाना, फ्लीट सपोर्ट शिप 5 की बुनियाद रखा जाना और HSL में बुनियादी ढांचे की तजदीद के काम का इफ्तिताह भारत की समुद्र से मुतालिक सलाहियतों को मुस्तहकम बनाने की जानिब अहम इकदामात हैं। उन्होंने कहा कि फ्लीट सपोर्ट शिप 1 जिसका नाम सूर्य है, इससे भारतीय बहरिया की रसाई, पायदारी और मौसर कामकाज को तकवीयत मिलेगी। उन्होंने कहा कि इस नए स्लिप वे और गोलाइट क्रेन से शिपयार्ड की सलाहियत में मजीद इजाफा होगा कि यहां बड़े जहाजों की तामीर के प्रोजेक्ट भी शुरू किए जाएंगे। भारत ने अफगानिस्तान के इक्तदार आला इत्तेहाद और इलाकाई सालमियत के तहत अपनी हिमायत का इजहार किया है। भारत ने रूस के जेर एहतमाम मॉस्को में मुनाकिदा अफगानिस्तान से मुतालिक 8वें मॉस्को फॉर्मेट मुशावरतों के मौके पर अफगानिस्तान के अवाम की फलाह व बहबूद के तहत अपने अज़्म का इआदा किया। इस मौके पर भारतीय वफद की क्यादत रूस में भारत के सफीर विनय कुमार और ज्वाइंट सेक्रेटरी PIA डॉ M सुरेश कुमार ने की। इस मीटिंग में रूस, भारत, ईरान, कजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, तजाकिस्तान और उज़्बेकिस्तान के नुमाइंदों ने शिरकत की। बेलारूस और मिस्र ने बतौर मेहमान इस फोरम में शिरकत की। अफगानिस्तान की नुमाइंदगी वजीर खारजा आमिर खान मुत्तकी ने की। रूस के वजीर खारजा सरगेई लावरोव ने कहा कि इस फोरम ने उन मुल्कों को यकजा किया है जो अफगानिस्तान के साथ मुसावी और मुश्तरका तौर पर सूदमंद शराकतदारी के ख्वाहां हैं। भारत के कौमी टेलीमेडिसिन खिदमात ई संजीवनी पर टेली सलाह मशवरा की तादाद 50 करोड़ से ज्यादा हो गई है जो मुल्क भर में क्वालिटी हिफ्जान सेहत को मजीद फ़ाल, काबिल रसाई, कम खर्च और सभी शहरियों के लिए मुसावियाना तौर पर फराहम करने के लिए डिजिटल टेक्नोलॉजी को फरोग देने की हुकूमत की कोशिशों में एक अहम संग मील है। इस प्लेटफॉर्म पर सभी 36 रियासतों और मरकज के जेर इंतजाम इलाकों में मजमूई तौर पर 50 करोड़ से ज्यादा टेली सलाह मशवरे रिकॉर्ड किए गए। सेहत और खानदानी बहबूद की वजारत ने बताया कि इस हसूलियाबी से मुल्क के मौजूदा हिफान सेहत निजाम की तकमील में टेलीमेडिसिन के बढ़ते हुए रोल और खासतौर पर देही दूर दराज और कम सहूलियात वाले इलाकों में रहने वाले शहरियों को दरपेश फासले, जोग्राफियाई और रसाई में दरपेश रुकावटों पर काबू पाने में कामयाबी की अक्कासी होती है। जल शक्ति के मरकजी वजीर ममलकत डॉ राजभूषण चौधरी ने आज कहा है कि भारत ने पानी के तहफ्फुज के सिलसिले में जो कोशिशें की हैं वो इस मुल्क की तारीख में सबसे बड़ी कोशिशों में से एक है। इनसे जनभागीदारी और इमदाद बाहमी पर मबनी वफाकियत को मजबूत बनाने की अक्कासी होती है। नई दिल्ली में पानी से मुतालिक इख्तरा की एक सरबराह कॉन्फ्रेंस से खिताब करते हुए उन्होंने कहा कि पानी की किल्लत वाली रियासतों में मुख्तलिफ तरक्याती इकदाम के तहत पानी के तकरीबन 1,58,00,000 ज़ेरे ज़मीन ज़खीरे तैयार किए गए हैं। वजारत ने यह भी बताया कि इस पहल के तहत तकरीबन 1,81,000 एकड़ पर मुश्तमिल पानी के इन जखीरों को इस पहल में शामिल किया गया है। डॉ चौधरी ने मजीद बताया कि मजबूत हुक्मरानी, समाजी शिरकत, तकनीकी इख्तिरा और इज्तिमाई शराकतदारी की वजह से मुल्क में पानी के तहफ्फुज़ में खातिरख्वाह तरक्की हुई है। पानी के इख्तिरा से मुतालिक सरबराह कॉन्फ्रेंस एक दो रोजा तकरीब है जिसमें आलमी दानिश्वर और पानी के बंदोबस्त से मुतालिक मरबूत हिकमत अमली पर अमल करने वाली शख्सियतें यकजा हुई हैं। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। عالمی بینک نے موجودہ مالی سال میں بھارت کی مجموعی گھریلو پیداوار جی ڈی پی کی شرح ترقی کا تخمینہ اپریل کے 6.6% سے بڑھا کر 7.1% کر دیا ہے. یہ پیش رفت توقع سے زیادہ ترقی ہونے کے تناظر میں ہوئی ہے. بھارتی معیشت موجودہ مالی سال 2027 کی پہلی تماہی میں 7.8% رہی ہے. شہری ہوا بازی کے مرکزی وزیر رام موہن نائیڈو نے آج کہا ہے کہ مغربی ایشیا کا بحران ایک بڑی تشویش ہے کیونکہ اس کی وجہ سے ہوائی جہاز کے ایندھن کی قیمتوں میں اضافہ ہوا ہے. نئی دلی میں نامہ نگاروں سے بات کرتے ہوئے جناب نائیڈو نے کہا کہ حکومت صورتحال کے جائزے کے لیے ہوائی جہاز کے ایندھن کی قیمتوں کے بارے میں ایئر لائنز اور تیل مارکیٹنگ کمپنیوں کے ساتھ تبادلے خیال کر رہی ہے. انہوں نے کہا کہ وزارت سبھی متعلقہ فریقوں کے ساتھ میٹنگ کر کے کوئی فیصلہ کرے گی. نائب صدر جمہوریہ سی پی رادھا کرشنن نے کہا ہے کہ سنسکرت ایک سنہری ڈور ہے جو سبھی بھارتی زبانوں کو باہم مربوط کرتی ہے. آج نئی دلی میں شری لال بہادر شاستری قومی سنسکرت یونیورسٹی کے تقسیم اسناد کی دوسرے سالانہ جلسے سے خطاب کرتے ہوئے جناب رادھا کرشنن نے کہا کہ ہر بھارتی زبان ایک عظیم زبان ہے اور ان زبانوں سے ملک کی ثقافت میں گراں قدر تعاون حاصل ہوا ہے. انہوں نے کہا کہ وزیراعظم نریندر مودی نے دیگر زبانوں کے علاوہ سنسکرت کو فروغ دینے کے لیے بھی بہت سے اقدام کیے ہیں. نائب صدر جمہوریہ نے کہا کہ قومی تعلیمی پالیسی 2020 سے بھارت کے علمی نظام پر خصوصی توجہ دیتے ہوئے اس ویژن کو تقویت حاصل ہوئی ہے. انہوں نے کہا کہ اس سے یونیورسٹیز اور تعلیمی اداروں کی حوصلہ افزائی ہوتی ہے کہ وہ بھارت کے اس علمی نظام کو اپنے پروگرام میں شامل کریں. جناب رادھا کرشنن نے کہا کہ سنسکرت کا مقام سائنس، ادب اور فلسفے کی دنیا میں شاندار حیثیت کا حامل ہے. انہوں نے مزید کہا کہ یہاں تک کہ آج بھی سنسکرت کے نایاب مخطوطات نہ صرف بھارت میں پائے جاتے ہیں بلکہ نیپال، تبت اور چین جیسے ملکوں میں بھی ملتے ہیں. یمن میں آج لڑائی میں اس وقت شدت آ گئی جب سعودی عرب کی قیادت میں اتحادی فورسز نے حوثیوں کے خلاف نئی کارروائیاں انجام دی. سعودی اتحادی فورسز کے مطابق اس کی بحری افواج نے حدیدہ میں ایک کارروائی کرتے ہوئے اسلحہ کے ذخائر، دھماکہ خیز مواد سے لیس کشتیوں اور بحری بارودی سرنگوں کو ذخیرہ کرنے والی تنصیبات کو تباہ کر دیا. مردوں کی کرکٹ میں بھارت اور ویسٹ انڈیز کے درمیان 5 T20 بین الاقوامی میچوں کی سیریز کا پہلا میچ آج لکھنؤ میں کھیلا جائے گا. یہ میچ بھارتی وقت کے مطابق شام 7 بجے شروع ہوگا. اور اب آخر میں خاص خبریں ایک بار پھر. وزیر دفاع راجناتھ سنگھ نے وشاکھاپٹنم میں ہندوستان شپ یارڈز میں بیڑے کے امدادی جہاز فلیٹ سپورٹ شپ 1 کو کام کاج میں شامل کیا ہے. انہوں نے فلیٹ سپورٹ شپ 5 کی بنیاد رکھی. بھارت نے افغانستان کی اقتدار اعلی، اتحاد اور علاقائی سالمیت کے تئیں حمایت کا اظہار کرتے ہوئے افغانستان کے عوام کی فلاح و بہبود کے تئیں اپنے عزم کا اعادہ کیا ہے. عالمی بینک نے موجودہ مالی سال کے لیے بھارت کی مجموعی گھریلو پیداوار جی ڈی پی کی شرح ترقی کا تخمینہ 0.5% بڑھا کر 7.1% کر دیا ہے. سعودی قیادت میں اتحادی فورسز کی جانب سے حوثیوں کے خلاف کئی کارروائیوں کے تناظر میں یمن میں لڑائی نے شدت اختیار کر لی ہے. اور آج شام لکھنؤ میں پہلے T20 میچ میں بھارت کا مقابلہ ویسٹ انڈیز سے ہوگا. اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا.
1: میڈیم ویو 1071 کلو ہرٹز، موبائل ایپ نیوز آن ایئر اور ڈی ڈی فری ڈش پر یہ آکاشوانی کی اردو سروس ہے. سامن شام کے 5 بجے چاہتے ہیں یہاں ہماری آج کی دوسری مجلس کی نشریات اب اختتام پذیر ہوتی ہیں. شب میں 9:15 پر اپنی تیسری مجلس کی نشریات کے ساتھ ہم حاضر خدمت ہوں گے. تب تک کے لیے ہمیں اجازت دیجیے.

0: और बेल्जियम में पैदा हुए साइंसदान फ्रांसिस हालजेन को फिजिक्स में 2026 के नोबेल इनाम से नवाजा गया है। अब खबरें तफसील से। मरकजी काबीना ने मरबूत ट्रांसपोर्ट और लॉजिस्टिक अथॉरिटी के क्याम को मंजूरी दे दी है। वजीर आजम नरेंद्र मोदी की सदारत में हुई काबीना मीटिंग के बाद नई दिल्ली में मीडिया से बात करते हुए इत्तलात नशरियात के वजीर अश्वनी वैष्णव ने बताया कि ऐसे में जब मुल्क की मजमुई घरेलू पैदावार GDP 7 से 8% की शरह से तरक्की कर रही है, लॉजिस्टिक्स के लिए मांग भी लगातार बढ़ती जा रही है। उन्होंने कहा कि इस बढ़ती मांग को पूरा करने के लिए मुल्क भर में कई शाहराएं, रेलवे लाइनें, आबी गुजरगाहें, हवाई अड्डे और नई बंदरगाहें तैयार की जा रही हैं। मरबूत ट्रांसपोर्ट और लॉजिस्टिक्स अथॉरिटी अगले 10 साल को मद्देनजर रखते हुए तवील मुद्दती कौमी ट्रांसपोर्ट मास्टर प्लान तैयार करेगी। जहां वैष्णव ने मजीद कहा कि ये इदारा मुल्क में मरबूत ट्रांसपोर्ट और लॉजिस्टिक अथॉरिटी के आला तरीन इदारे के तौर पर काम करेगा। काबीना ने छोटी और दरमियानी दर्जे की कंपनियों में सरमायाकारी के लिए 10,000 करोड़ रुपए के छोटे और दरमियानी दर्जे की कंपनियों के तरक्याती फंड के क्याम को मंजूरी दी। जनाब वैष्णव ने कहा कि ये फंड कारोबार के काबिल और फलने फूलने की हामिल आला कदर वाली छोटी और दरमियानी दर्जे की कंपनियों के लिए तवील मुद्दती सरमाया फराहम करेगा। इसके अलावा ये फंड खिदमात टेक्नोलॉजी इख्तिरा पर मबनी शोबों और स्ट्रेटेजिक वैल्यू चेन की भी मदद करेगा। काबीना ने हुकूमत के सरबराह के तौर पर 25 बरस मुकम्मल करने पर वजीर आजम नरेंद्र मोदी को मुबारकबाद पेश करने वाली करारदाद को भी मंजूरी दी। जनाब मोदी साल 2014 में वजीर आजम बने और आज वो हुकूमती सरबराह के तौर पर 25 साल मुकम्मल करेंगे। इत्तलात नशरियात के वजीर अश्वनी वैष्णव ने मजीद कहा कि वजीर आजम नरेंद्र मोदी की 25 साल मुद्दत कार भारतीय जमहूरियत के इस्तेहकाम की गवाह है। वजीर आजम नरेंद्र मोदी ने कहा है कि काबीना मीटिंग में लिए गए फैसले MSME शोबे और अगली नस्ल के भारतीय सनत रहनुमा तैयार करने में अहम कदम है। सोशल मीडिया पोस्ट में जनाब मोदी ने कहा कि ये फैसले SMEs को फलने फूलने, जदीद टेक्नोलॉजियों से हम आहंग होने, मैन्युफैक्चरिंग को वसत देने, आलमी बाजारों में पहुंच बनाने और आलमी वैल्यू चेन से मरबूत होने के प्लेटफॉर्म की पेशकश करते हैं। वजीर दिफा ने भारतीय बहरीय के जहाजों के लिए ब्रह्मोस फायर कंट्रोल सिस्टम और लॉन्चर्स की सरकारी खरीद के लिए ब्रह्मोस एरोस्पेस प्राइवेट लिमिटेड के साथ 660 करोड़ रुपए से ज्यादा के एक माहदे पर दस्तखत किए हैं। इस माहदे पर अंदरून मुल्क डिजाइन करदा, तैयार करदा और मैन्युफैक्चरिंग किए गए साजो सामान को खरीदने के तहत नई दिल्ली में दिफा के सेक्रेटरी राजेश कुमार सिंह की मौजूदगी में दस्तखत किए गए। कम अज कम 68% अंदरून मुल्क तैयार करदा साजो सामान के साथ ये प्रोजेक्ट MSME समेत मुख्तलिफ भारतीय सनअतों की सरगर्म शमूलियत की हौसला अफजाई करता है। वजारत ने कहा कि 3 बरस से ज्यादा के अरसे में ये प्रोजेक्ट रोजगार के मौके पैदा करेगा। ये भारतीय बहरी सिक्योरिटी ढांचे और दिफाई सलाहियतों को फरोग देने के साथ साथ अंदरून मुल्क जदीद टेक्नोलॉजी के सिलसिले में जारी कोशिशों के लिए एक अहम संग मील साबित होगा। दिफाई तहकीक और तरक्की के इदारे DRDO ने देसी साख्त के तैयार करदा हाई ऑल्टीट्यूड प्लेटफॉर्म HAPS की कामयाब आजमाइशी परवाज मुकम्मल की। वजारत दिफा ने बताया कि भारतीय फिजाइया सेंट्रल फॉर मिलिट्री एयरवर्दीनेस एंड सर्टिफिकेशन शहरी हवाबाजी के डायरेक्टरेट जनरल, एयरपोर्ट अथॉरिटी ऑफ इंडिया और दीगर शहरी इदारों के तालमेल के साथ यह आजमाइश अंजाम दी गई। वजीर दिफा राजनाथ सिंह ने कामयाब आजमाइशी परवाज पर DRDO टीम को मुबारकबाद दी। भारत ने बहीरे अस्वद और आबनाए हुरमुज में उन तिजारती बहरी जहाजों पर हमले की मजम्मत की है जिसमें 2 गैर मुल्की जहाजरां हलाक हो गए और भारतीय शहरियों समेत अमले के कई अराकीन जख्मी हो गए। बहरे अस्वद में MV रोयाद मामादोव पर हुए हमले में 2 गैर मुल्की जहाजरानों की मौत हो गई थी। वजारत खारजा ने कहा कि इस हमले में भारतीय शहरियों समेत अमले के कुछ अराकीन जख्मी भी हुए हैं। रोमानिया के हुकाम ने जख्मी अफराद को बचा लिया और जख्मी लोगों का इलाज जारी है। بحری جہاز پر سوار تین بھارتی شہری جو عملے کا حصہ تھے محفوظ ہیں. نئی دلی میں اس معاملے پر فوری کارروائی کرنے پر رومانیہ کے حکام کا شکریہ ادا کیا ہے. وزارت خارجہ نے کل عمان کے ساحل پر پاناما کے پرچم بردار تجارتی بحری جہاز ایم ٹی آن پیس پر حملے کی بھی مذمت کی ہے. اس بحری جہاز پر آبنا ہرمز سے گزرنے کے دوران حملہ کیا گیا تھا. بھارت نے ان خطوں میں جہاز رانی پر لگاتار حملوں پر گہری تشویش کا اظہار کیا ہے. امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ ان کا ذاتی طور پر خیال ہے کہ دبئی سے تل ابیب جانے والی فلائی دبئی کی پرواز میں عمان سے تعلق رکھنے والے معاون پائلٹ کی طرف سے کیے گئے دہشت گردانہ حملے کے لیے ایران ذمہ دار ہے. ٹرمپ نے یہ بات وائٹ ہاؤس میں میڈیا سے گفتگو کے دوران کہی. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. یمن میں کل لڑائی میں اس وقت شدت آ گئی جب سعودی عرب کی قیادت میں اتحادی فورسز نے حوثیوں کے خلاف نئی کارروائیاں انجام دی. سعودی اتحادی فورسز کے مطابق ان کی بحری افواج نے جدید حدیدہ میں ایک کارروائی کرتے ہوئے اسلحے کے ذخائر دھماکہ خیز مواد سے لیس کشتیوں اور بحری بارودی سرنگوں کو ذخیرہ کرنے والی تنصیبات کو تباہ کر دیا. جبکہ بحیرہ احمر کے جنوبی آبی راستوں پر ہونے والے ممکنہ حملوں کو بھی ناکام بنا دیا. اتحادی فورسز نے مزید بتایا کہ اس نے سنا میں بیلسٹک میزائل داغنے کے لیے استعمال ہونے والے ایک لانچنگ پلیٹ فارم اور سادا میں ایک ایسے اسلحے کے ذخیرے کو بھی تباہ کیا ہے جہاں پر 20 میزائل موجود تھے. تاہم حوثیوں سے وابستہ میڈیا نے دعویٰ کیا ہے کہ ان کی فورسز نے زباب اور باب المندب میں سعودی حمایت یافتہ فورسز کی پیش قدمی کو پسپا کر دیا ہے. حالیہ جھڑپیں یمن کی حکومت کی جانب سے آپریشن ڈان آف یمن شروع کیے جانے کے بعد ہوئی ہیں. اس کارروائی کو سعودی فضائی مدد بھی حاصل ہے جس کا مقصد حوثیوں کے زیر قبضہ علاقوں کو دوبارہ حاصل کرنا ہے. بھارت نے افغانستان کے اقتدار اعلی اتحاد اور علاقائی سالمیت کے تئیں اپنی حمایت کا اظہار کیا ہے. بھارت نے روس کے زیر اہتمام ماسکو میں منعقد افغانستان سے متعلق آٹھویں ماسکو فارمیٹ مشاورتوں کے موقع پر افغانستان کے عوام کی فلاح و بہبود کے تئیں اپنے عزم کا ادا کیا. اس موقع پر بھارتی وفد کی قیادت روس میں بھارت کے سفیر ونے کمار اور جوائنٹ سیکرٹری پی آئی ڈاکٹر ایم سریش کمار نے کی. طبیعت کا 2026 کا نوبل انعام بیلجیم میں پیدا ہونے والے سائنسداں فرانسس ہالزین کو دیا گیا ہے جنہوں نے جنوبی قطب پر موجود برف کے ایک بڑے ذخیرے کو خلا سے زمین تک پہنچنے والے پرسرار ذرات یعنی نیوٹرینوز کی دریافت کے لیے ایک ڈیٹیکٹر میں تبدیل کر دیا. 82 سالہ پروفیسر ہالزین امریکہ کی وسکانسن میڈیسن یونیورسٹی میں پارٹیکل فزکس کے ماہر ہیں. آخر میں خاص خبریں ایک بار پھر. حکومت نے کثیر رخی منصوبہ بندی کو بروئے کار لانے کے لیے ٹرانسپورٹ اور لاجسٹک کی مربوط اتھارٹی قائم کرنے کو منظوری دی ہے. اس نے چھوٹے اور متوسط کاروباروں کے ترقیاتی فنڈ کے لیے 10,000 کروڑ روپے بھی منظور کیے ہیں. وزیر اعظم نریندر مودی نے ان فیصلوں کی یہ کہتے ہوئے ستائش کی ہے کہ ان سے ایم ایس ایم ایز شعبے کو خاص طور سے فروغ حاصل ہوگا. بھارت نے بحیرہ اسود اور آبنا ہرمز میں ان تجارتی بحری جہازوں پر حملوں کی مذمت کی ہے جس میں دو غیر ملکی جہازراں ہلاک ہو گئے اور بھارتی شہریوں سمیت عملے کے کئی اراکین زخمی ہو گئے. اور یمن میں کل لڑائی میں اس وقت شدت آ گئی جب سعودی عرب کی قیادت میں اتحادی فورسز نے حوثیوں کے خلاف نئی کارروائیاں انجام دی. اسی کے ساتھ عالمی خبروں کا یہ بلٹن اب ختم ہوا.
1: میڈیم ویو سے 1071 کلو ہرٹز موبائل ایپ نیوز آن ایئر اور ڈی ڈی فری ڈش پر آپ سن رہے ہیں آکاشوانی سے اردو سروس. کلاسیکی موسیقی میں لیجیے آپ سنیے عبدالحلیم جعفر خان کا ستار پر بجایا راگ چمپا کلی.